0: Surharmi. دوستو سرحان جی اج جی کڑی میں امی بدندا ماوار میگزین چائن جی چوس کی لیکھن پیشکش شری وکرم شہانی چائن جی چوس کی
1: چائن جی چوس کی
2: چائن جو چسکیو بھریندے
1: اسی ذکر کنداسی انہن گالن جو
2: جے کہ اساں جے منن جو بوجھ گھٹائے
1: اساں جو من ہلکو پھلکو بنائیں
2: انہن گالن جو
1: جے کہ اساں جے جیون کے مہکائیں
2: ذکر کنداسی انہن گالن جو
1: جے کہ اساں جے سوچ اساں جے ویوہار کے موڑ دئی
2: اساں جے لئی بہتر اے خوشنما واتاورن گھڑن
1: ذکر کنداسی انہن عجیب و غریب گالن جو
2: جے کہ اساں جے آس پاس تھی رہیو ہیں
1: یا جن جے تھن جو امکان تھی سکے تو
2: چائن جو چسکیو بھریندے
1: چائن جی چسکی بھریندے بے شمار گالیوں کندے
2: مانیندسی یادگار اے سریل گیتن جا مکھڑا اے مدر گیتن جو کڑیوں
1: چاہے جی چسکی بھائیا دو چائے دینا
3: جس تائیں چائے اچھی ماں تس تائیں تاواں کے ہک بودھ کتھا تھی بدھایا
1: اڑے واہ مجھے دل وٹا گال کئی اتھو تاواں جے کتھا کہانیوں بدھائن جو انداز اترو دلچسپ ہوندو آہے جو اوے کتھا کہانیوں جن دل تے اکر جی وینیو آئین ऐं कुझु न कुझु नओं सिखण लाइ समुझण लाइ उत्साहित कंदियूं आहिनि
3: ऐं मूंखे वरी तव्हां जूं ॻाल्हियूं कुझु नओं सिखण ऐं समुझण लाइ उत्साहित कंदियूं आहिनि हीअ बोध कथा बि मां तव्हांखे इन करे ई ॿुधाए रही आहियां जो उन जे अंदरि लिकल भाव खे बारीकीअ सां समुझण थी चाहियां
1: काफ़ी मतिलबु आहियो
3: ठीकु आहे ईअं ई सम्झो
1: न भाई न मां त मज़ाक करे रहियो होसि दरअसल तव्हां सां ज़िंदगीअ जे अलॻि अलॻि पहलुनि बंसबत चर्चा कंदे मुंहिंजी सूझबूझ खे पिण हथी मिलंदी आहे ऐं जीवन जे जुदा जुदा अक्सनि खे ॾिसण ऐं माण जो नज़रियो चिटरो थींदो आहे
3: हा ईअं त आहे इन नमूने जी चर्चा सां ज़िंदगीअ खे सकारात्मक नज़रिये सां ॾिसण जी प्रेरणा मिलंदी आहे
1: त पोइ ॿुधायो बोध कथा
3: केतिरो अर्सो पहिरीं जी ॻाल्हि आहे हिकु ॻोठ में करमू कुड़मी रहंदो हो ॻोठ में ई संदसि ज़मीन टुकर हो जंहिंमें खेती बाड़ी करे पंहिंजे गुज़र बसर जो बंदोबस्तु कंदो हो जीअं हर ॻोठ में कोई न कोई सेठ शाहूकार थींदो आहे जेको ग़रीबनि खे कर्ज़ु ॾेई उन्हनि जी लाचारीअ जो फ़ाइदो वठंदो आहे ईअं ई हिन ॻोठ में पिणु हिकु सेठ हो जंहिंजो नालो सोभोमल हो करमू कुड़मीअ बि हुन खां पंहिंजे ॾुखियनि ॾींहंनि में कर्ज़ु वरितो हो सेठ सां वाइदो कयो हुअई त फसल जा पैसा मिलंदे ई हू हुन जो कर्ज़ु चुकतो करे छॾींदो पर चवंदा आहिनि त बंदे जे मन में हिकु मालिक जे मन में ॿी ॻोठ में ठीक सां बारिश न थी ऐं ज़मीन में ॿिज सड़ी सुकी वियो सेठ सोभोमल ॿुढो कारो कोझो जंहिंजो मुंहुं मसण तरफ़ हो बावजूद हुन जे ज़िंदगीअ जी मौज माणण लाइ संदसि दिलि पई टपा ॾींदी हुई तंहिंजी बदनज़र करमू कुड़मीअ जी जुआन जमाण धीअ ते हुई ऐं हुन सां लाऊं लहण जो पियो ख़्वाबु ॾिसंदो हो हुन करमू कुड़मीअ जी मजबूरीअ जो हरफतबाज़ीअ सां फ़ाइदो वठणु थे चाहियो सो करमू कुड़मीअ खे ॾिनल कर्ज़ लाइ सख़्तु तक़ाज़ा कंदो रहियो हिकु ॾींहुं दॿ कढंदे चयईंसि त जे कर्ज़ु वापसि न कंदे त गिरवी रखियल ज़मीन तां हथु धोइणा पवंदे वीचारे करमू कुड़मीअ जा त होश ख़ता थी विया सेठ खे आज़ियूं नीज़ारियूं करे समुझणु लॻो रीझण लॻो मौक़ो ॾिसी सेठ चयसि जे ईअं ॻाल्हि आहे त मुंहिंजो हिकु शर्त मञणो पवंदे उन सां तोखे ॿिटो फ़ाइदो थींदो करमू कुड़मीअ सहमियल नज़रुनि सां सेठ ॾांहुं निहारियो सेठ मुरकंदे चयसि ॾिस करमू तूं एतिरो ग़रीब आहीं जो पंहिंजे धीउ जी शादी कराइण जी बि तोमें सघ कोन्हे हुन वीचारीअ जी जवानी बर्बादु थियण खां बचाइणी अथई त मां हुन सां शादी करण लाइ तयारु आहियां तुंहिंजो कर्ज़ु बि माफ़ु करे छॾींदुसि जेको सो हमेशह तुंहिंजी मदद पियो कंदो रहंदसि सेठ जी ॻाल्हि ॿुधी करमू कुड़मीअ जा रहियल सहल होश बि ख़ता थी विया सेठ खे चयईं हीउ तव्हां छा पिया चओ हूअ त तव्हांजी धीअ खां बि नंढी आहे सेठ चयसि अजायूं ॻाल्हियूं न कर ईश्वर खे जेकी मंज़ूरु आहे सो अवस थींदो करमूअ जी धीउ विद्या जै सारी गुफ्तगू पे बुधी।